0: एफ एम 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: आउज़ बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। समय नाज़रीन, आज का प्रोग्राम लेकर आपकी खिदमत में हाजिर हैं। समय ने हमारे चीता चीता प्रोग्राम, जिस तरह हमारा रूटीन का प्रोग्राम होता है, वो आपके साथ हम शेयर भी करेंगे और आपको बहुत सारी खबरें भी देंगे। समय नाज़रीन, बहुत सारी खबरें होती हैं जो आप देखते भी रहते हैं, सुनते भी रहते हैं। वो बहुत सारी जो लोग लगाते हैं या अपने तर्ज की लगाते हैं, अपने तरीके से लगाते हैं, वो हकीकत नहीं होती। अगर 6 सितंबर की बात हो, 6 सितंबर के नाम को कैश कराया जाए, तो फिर 6 सितंबर वाला माहौल भी बनाना पड़ता है, माहौल भी होना चाहिए। खाली 6 सितंबर का नाम लेकर जो है एक खबर लगा कर उससे 6 सितंबर मनाने का जो है वो दिन नहीं मनाया जाता। आपकी खबर तो बन जाती है, और ख़ासकर जो चीज़ें बनाई जाती हैं वो हकीकत पर बनाया करें। एक पार्टियाँ होती हैं, हकीकत होता है, कोई भी पार्टी हो, जितनी भी पाकिस्तान की सियासी जमातें हैं, वो पार्टियाँ हैं। खुलकर उनका नाम लें, खुलकर उनकी बात करें, खुलकर उन पर बात की जाए, तो ये हकीकत पर मबनी होना चाहिए। दो नंबर खबरें बनाकर उनको लगा देना, अखबारात में लगा देना, उसकी कोई वैल्यू या कोई वक़्त नहीं होती है। हम खुद लोग सारे जो लोकल होते हैं, हमें सब कुछ पता होता है कि हकायक पर मबनी क्या है, तो इस पर हमें ख्याल करना चाहिए, एहतियात करना चाहिए। हम जमहूरी मुल्क में रहते हैं, एक दूसरे की इज़्ज़त करनी चाहिए, रिस्पेक्ट करनी चाहिए, कोशिश करनी चाहिए कि खबर जो है वो हकीकत पर जो मबनी हो। समय हमारे साथ साथ रहिएगा।
2: ये रेडियो आपकी आवाज़ है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज़ सुनते रहिए, ताकि आप अपने मुल्क और अपनी ज़बान से जुड़े रहें।
3: मोहतरम सामाइन, मेरी आज की गुफ्तगू का मौजू है मुनाफिकीन। कुरान हकीम के शुरू में अल्लाह ताला ने इंसानों को तीन ग्रोहों में तकसीम फरमाया है, नंबर 1 मोमन, नंबर 2 काफिर और नंबर 3 मुनाफिक। सबसे पहले अल्लाह ताला ने मोमिनीन का मुख्तसर जिक्र फरमाया है, फिर कुफार का जिक्र सिर्फ एक ही आयत करीमा में किया है, और आखिर में मुनाफिकीन के बारे में इंतहाई तफसील से जिक्र फरमाया है। इन मुनाफिकीन का जिक्र कुरान मजीद में इतनी तफसील से इसलिए है कि ये माशरे के बदतरीन अफराद हैं। कुफार से कहीं ज़्यादा नुकसान इस्लाम को इन मुनाफिकों की वजह से पहुँचा है। यही वजह है कि अल्लाह तबारक ताला ने कुरान हकीम में इन मुनाफिकों के किरदार को पूरी तफसील से बेनकाब किया है। यही नहीं बल्कि इनके दर्दनाक अंजाम की भी मुफस्सल खबर दी है। आइए मैं आपको बताता हूँ कि अल्लाह ताला कुरान करीम में इन मुनाफिकीन के बारे में क्या फरमाता है। सूरतुल बकर की आयत नंबर 8 और 9 का तर्जमा है कि और बाज़ लोग ऐसे हैं जो कहते हैं हम खुदा पर और रोज़े आखरत पर ईमान रखते हैं, हालांकि वो ईमान नहीं रखते। ये खुदा को और मोमिनों को चकमा देते हैं, मगर हकीकत में अपने सिवा किसी को चकमा नहीं देते और इससे बाखबर हैं। मोहतरम सामईन, ज़रा गौर फरमाइए, हालांकि ये मुनाफिकीन अल्लाह की वहदानियत का ऐलान कर रहे हैं और रोज़े क़यामत पर यकीन का दावा भी कर रहे हैं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार नहीं कर रहे। ये उस दौर के यहूदियों का रवैया था, और ये कि जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार ना किया जाए, किसी भी बात का यकीन कोई मानी नहीं रखता। सूरतुल बकर की आयत नंबर 10 में अल्लाह ताला का इरशाद है कि इनके दिलों में कुफर का मर्ज था, खुदा ने इनका मर्ज और ज़्यादा कर दिया, और इनके झूठ बोलने के सबब इनको दुख देने वाला अजाब होगा। सामईन मोहतरम, इस आयत से ज़ाहिर होता है कि झूठ बोलना कोई छोटा मोटा मामूली गुनाह नहीं है, बल्कि झूठ वो गुनाह अजीम है जो एक मोमन को मुनाफिक बना देता है। इसीलिए अल्लाह ताला सुरुल हज की आयत नंबर 30 में झूठ का बुतपरस्ती के साथ जिक्र फरमाते हैं। इरशाद होता है कि अपने आप को बुतपरस्ती और झूठ बोलने से बचाओ। मुनाफिकों के बारे में अल्लाह ताला कुरान करीम में मजीद फरमाता है, सूरतुल बकर की आयत नंबर 11 और 12 का तर्जमा, और जब इनसे कहा जाता है कि ज़मीन में फसाद ना डालो, तो कहते हैं हम तो इसलाह करने वाले हैं। देखो ये बिलाशुबा मुफसद हैं, लेकिन खबर नहीं रखते। आगे चलकर अल्लाह ताला फरमाता है सूरतुल बकर की आयत नंबर 13 का तर्जमा, और जब इनसे कहा जाता है कि जिस तरह और लोग ईमान ले आए हैं तुम भी ईमान ले आओ, तो कहते हैं भला जिस तरह बेवकूफ़ ईमान ले आए हैं इसी तरह हम भी ईमान ले आएँ। सुन लो कि यही बेवकूफ़ हैं लेकिन ये नहीं जानते। محترم سامعین, ایمان کی کسوٹی یہ ہے اور قابل قبول ایمان صرف وہ ہے جو کہ صحابہ کرام کی طرح کا ہو. غور فرمائیے کہ صحابہ کرام کی کتنی عزت افزائی ہے. اللہ تعالیٰ نے منافقین کی ایک اور قسم اس طرح بیان فرمائی, سورۃ البقر کی آیت نمبر 14, 15 اور 16 کا ترجمہ, اور یہ لوگ جب مومنوں سے ملتے ہیں تو کہتے ہیں ہم ایمان لے آئے ہیں, اور جب اپنے شیطانوں میں جاتے ہیں تو ان سے کہتے ہیں ہم تمہارے ساتھ ہیں اور ہم تو ان سے ہنسی کیا کرتے ہیں. یہ منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیا جاتا ہے کہ شرارت اور سرکشی میں پڑے بہک رہے ہیں. یہ وہ لوگ ہیں جنہوں نے ہدایت چھوڑ کر گمراہی خریدی, تو نہ تو ان کی تجارت ہی نے کچھ نفع دیا اور نہ ہی وہ ہدایت یاب ہوئے. بس اللہ تعالیٰ منافقین کو مہلت دے رہا ہے کہ وہ منافقت سے باز آ جائیں, اور اس نے انہیں مومنین کی دشمنی کے اندھیرے میں بھٹکتا ہوا چھوڑ دیا ہے. یہ لوگ وہ ہیں جو ہدایت کے بدلے گمراہی خرید رہے ہیں, اور یہ صرف نقصان کا سودا ہے. اس کے برعکس آئیے دیکھیے کہ اللہ تعالیٰ مومن مردوں اور مومن عورتوں کے بارے میں قرآن مجید میں کیا ارشاد فرماتا ہے. سورۃ الحدید کی آیت نمبر 12 کا ترجمہ ہے کہ جس دن تم مومن مردوں اور مومن عورتوں کو دیکھو گے کہ ان کے ایمان کا نور ان کے آگے آگے اور داہنی طرف چل رہا ہے, تو ان سے کہا جائے گا کہ تم کو بشارت ہو کہ تمہارے لیے آج باغ ہیں جن کے نیچے نہریں بہہ رہی ہیں اور ان میں ہمیشہ رہو گے, اور یہی بڑی کامیابی ہے. محترم سامعین, یہاں کئی باتوں کی وضاحت ضروری ہے. ہم دیکھتے ہیں کہ مومن مردوں اور مومن عورتوں کے اجر یکساں ہیں. روشنی ان کے داہنی طرف ہوگی, یعنی ان
1: اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. ناظرین, یہ ملا جلا انفارمیشن کا پروگرام ہے جو اس وقت ادارہ آپ کی آواز کے اسٹوڈیو سے پیش کیا جا رہا ہے. آئیے آپ کی ملاقات سکندر صدیق سے کرواتے ہیں جنہوں نے آج بڑا کھل کر
0: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے.
4: مستمعین, ادارہ آپ کی آواز کے پروگرام اب 24 گھنٹے آپ ریڈیو آپ کی آواز انٹرنیٹ پر سن سکتے ہیں. ہمارے روٹین کے پروگرام اسی طرح ہوں گے, لیکن 24 گھنٹے آپ انٹرنیٹ پر بھی سن سکتے ہیں. آپ www.aapkiawaz.dk پر جائیں, وہاں آپ کو نشان نظر آئے گا ایک لو اسپیکر کا لنک ہو رہا ہوگا, آپ اس کو کلک کریں اور آپ ریڈیو آن لائن 24 گھنٹے سن سکتے ہیں. لائیو پروگرام بھی ہوتے ہیں مستمعین, اس کے علاوہ ٹی وی کا پروگرام بھی ہوتا ہے. رائٹ سائڈ پہ اسکرین ہے, آپ اس کو کلک کریں. جو ادارہ آپ کی آواز کے معلومات کے پروگرام بنتے ہیں, آپ انہیں دیکھ بھی سکتے ہیں, آپ انہیں سن بھی سکتے ہیں. مستمعین, بڑا آسان طریقہ ہے. جن کے پاس آئی فون ہے یا جن کے پاس ٹیلی فون میں انٹرنیٹ موجود ہے یا اپنے گھر میں انٹرنیٹ ہے, آپ انٹرنیٹ پر جائیں اور www.aapkiawaz.dk اور آپ کو وہاں آپ کی آواز کی ویب سائٹ نظر آئے گی, آپ کو وہاں نشان نظر آئے گا لاؤڈ اسپیکر پر, کلک کریں اور آپ ریڈیو آن ایئر سن سکتے ہیں. مستمعین, 24 گھنٹے آپ ریڈیو آپ کی آواز سن سکتے ہیں. مستمعین, آپ کوئی رائے دینا چاہیں یا آپ کو کسی بات کی سمجھ نہیں آ رہی تو آپ ہم سے رابطہ قائم کر سکتے ہیں. ہمارا ٹیلی فون نمبر ہے 2785-00-55, دوسرا نمبر ہے 2630-00-30, اس پر آپ رابطہ قائم کر سکتے ہیں. اس کے علاوہ 3929-71-04 پر بھی آپ رابطہ قائم کر سکتے ہیں. مستمعین, اگر آپ کی آواز پر کوئی بھی تشریف لانا چاہتا ہے, اپنا پروگرام ریکارڈ کرانا چاہتا ہے, تو سب کے لیے دعوت عام ہے. یہ آپ کا پروگرام ہے, یہ آپ کی آواز ہے, یہ سب کی آواز ہے, سب کو لے کر ہم چلتے ہیں. آپ کے پاس کوئی تجویز ہے تو آپ اپنی تجویز ہمیں دے سکتے ہیں, ہم آپ کی رائے کا احترام کریں گے. جب آپ ہماری ویب سائٹ پر جائیں گے, وہاں میل ہوگا, میل کا ایڈریس ہوگا, آپ ہمیں میل کریں, آپ کا پیغام ہمیں مل جائے گا. اس کے علاوہ مستمعین, www.aapkiawaz.dk پر جائیں, آپ ٹی وی اور ریڈیو دونوں سن اور دیکھ سکتے ہیں 24 گھنٹے.